0: مہران کی ثقافت سے گندا ہوا. آواز کی ڈور سے بندھا ہوا.
1: جی ایف ایم 88 نیٹورک سندھ کی آواز.
2: سندھ میں رہنے والے سندھی مہمان نواز ہیں سارے.
3: پاکستان کی زیادہ تر زمینیں فاسفورس کی کمی کا شکار ہیں، اسی لیے سونا لایا ہے این پی ایس. تین کی طاقت کے ساتھ اس میں موجود فاسفورس دے جڑوں کی بڑھوتری اور پھیلاؤ میں اضافہ، اور سلفر نائٹروجن کی آفادیت کو بڑھائے، جس سے فصل کو ابتدائی مرحلے سے ہی ضروری غذائی اجزاء ملے. اس کے ہر دانے میں تینوں اجزاء کی یکساں موجودگی سے فصل کو زیادہ سے زیادہ فائدہ پہنچے، جس سے ہو پیداوار میں اضافہ اور کسان کو ملے زیادہ منافع. تین کی طاقت ملے، فصل بھرپور کھلے.
4: जेकॾहिं तव्हांखे मैदे जी तकलीफ़, सीने जी जलन, खटियूं उघरायूं, बुख न लॻण या बदहज़मीअ जहिड़ा मसाला आहिनि, त हाणे परेशान थियण जी ज़रूरत न आहे. इस्तेमाल करियो शिफ़ाए मैदा कोरस, जेको मैदे जी ख़राबी ऐं हाज़मे जे मसालनि लाइ आज़मूदा ऐं फ़ाइदेमंद कोरस आहे. शिफ़ाए मैदा कोरस मिलण जो हंधु हराचर ते सुबुह जो 9 वॻे खां शाम जो 5 वॻे ताईं, हमज़ा दवाखाना, सोनहरी मस्जिद, रेलवे फाटक, मातली. राब्ते जे लाइ फोन करियो 0302-36-36-879 ऐं 0312-34-01-287. शिफ़ाए मैदा कोरस, सिहतमंद मैदो, सिहतमंद ज़िंदगी.
5: मातली के हो तो आवाज़ भी मातली की है.
1: सुनते रहो जी एफ एम 90.4.

0: کرسنا جی کال تے کہہ رہے ہیں. ہلو السلام علیکم. شازیہ خشک جو آواز ہے تمہاں کیر پہ گل ہے. اللہ جی بندی مہربانی ویلکم تھا چاہوں تمہاں کے اوہاں جی کوشش لہ مہربانی لکھت ورہ پر ہی شازیہ خشک صاحبہ جو آواز کو نے تینکیو ویری مچ پہنی کال تمہاں کئی آئیں تمہاں ہن سوال جواب انیاں گو لینا ہے اسا گیا اوہاں جی کوشش لہ مہربانی. اوکے دیسان سے ہانے کال دیکھر. ہلو السلام علیکم.
1: وعلیکم السلام سائیں محمد سلیم احمدانی.
0: احمدانی صاحب ہی آواز کہیں جو ہے
1: یو شازیہ خشک جو.
0: شازیہ خشک جو اچھا لکھت ہو رہا تواں جا تواں جی کوشش کے سلام تا پیش کیوں انیام تھوڑو سوچ جو شازیہ خشک صاحب جو آواز کو نے. اوکے دسنا سی ہانے کال تے کیر. ہلو السلام علیکم. کیر صاحب ہیں کتاں کا جی کچے خان ذوالفقار چانڈیو صاحب ہی آواز کہیں جو آ جبل تے بیٹھا ہے جبل جو گانو پہ ہلے بدھایو تے ہی آواز کہیں جو ہے جبل تے جھڑڑے جانی جبل تے جڑ ممتاز مولائی زبردست. تھینک یو لکھ تھورا کوشش لا وڈا وڈ تہا جا سائیں ممتاز مولائی جو آواز تہا چیو پر ممتاز مولائی جو آواز کونے دسو تا ہی آواز کہیں جو ہے. ہلو السلام علیکم.
1: وعلیکم السلام.
0: جی کیر صاحب ہیں کتھا جی ادا خمیسا کھوسا کیڑا حال ہے خوش ہے ہی آواز کہیں جو ماروی سندھو جو. تھینک یو کوشش کرنے لائے مہربانی لکھت ہو رہا ویلکم چوندا جی خمیسا با محبت ہوتا ہے محبت ہوتا ہے سادی ہانے کال تے کہہ رہا. ہلو السلام علیکم.
2: وعلیکم السلام سر.
0: جی کیر صاحب ہیں کتھا کا نیاز حسین مہر صاحب ہی آواز کہیں جو
2: سر آواز نتھو تھے باقی تا جو پروگرام بداوندا وڈو زبردست مزو اچي تو سر
0: محبت
2: سلام چوندا سر
0: محبت سائیں ما تا جو تھورائے تو تا جے قرب جو قرضی تھی ویس
2: وڈی مہربانی سر وڈی مہربانی تا جو پروگرام بداوندا وڈی شوقا سر
0: قرب سائیں قرب لکھت ہرا آباد ہو جے کا بجو مہربانی سر مہربانی. ڈسا جی کال تے کہ ہلو السلام علیکم.
3: وعلیکم السلام.
0: جی کیر صاحب ہیں کتھا کا ادا تا پنجو نالو بدایو فلکارا کھا برکت علی کھوسا صاحب ہی آواز کہیں جو ماروی سندھو جو تمام گھنی مہربانی کوشش کرنے والا مہربانی کھوسا صاحب پر اجا تھوڑی کوشش کرجو تھینک یو بھلی کار چوندا. اوکے جناب ڈسنا جی ہانے کال تے کر. ہلو السلام علیکم.
4: وعلیکم السلام.
0: کیر صاحب ہیں کتھا کھا سوہارو علی رند صاحب خوش آیو ٹھیک آیو
4: سب خیر الحمدللہ
0: شکر الحمدللہ. سوہارا سائیں ہی آواز کہیں جو ہے اساں کو آواز پلے کیو بدھایو کہیں جو ہے بدھو جی جبل متھے جھڑو سائیں کہیں جو آواز آئے جواب نہ سوچے خیر کا گال کو پر ویلکم تھا چوں تاں کے سائیں محبت تاں جو. اوکے جناب اساں دی ہانی کال دے کر. ہلو السلام علیکم.
5: ہلو وعلیکم السلام.
0: جی کیر پہ گالائیں
5: محمد سلیم احمدانی.
0: محمد سلیم احمدانی تے وڈو آواز ہے تے نڈڑو چھوکرو پہ گالائے
5: محمد صدیق احمدانی.
0: محمد سلیم دے بارے محمد صدیق. اچھا محمد صدیق کی آواز کیوں جو ماروی سندھو جو واہ واہ کوشش کرنے والا مہربانی محمد صدیق مہربانی لکھ تھورا خوش ہو جو. جی جناب سازی ہانے کال تے کر. ہلو السلام علیکم.
6: وعلیکم السلام.
0: جی کیر صاحب خمیسا تا سویرے کال کئی ہیں مٹھا با
6: بہادر فقیر.
0: اچھا بہادر فقیر منا ٹھیک ہی آواز کہیں جو ماروی سندھو جو مہربانی مٹھا بھا کوشش کرنے والا وڈا وڈ ماروی صاحب جو یہ آواز کونے مہربانی لکھ تھوڑا اج رسنا. ہلو السلام علیکم.
7: وعلیکم السلام. آر جے مٹھا مانو.
0: جی مٹھا مانو کی رہیں کتھا کا
7: سائیں آؤں رانجن کوری میرپور خاص کوری گوٹ کا.
0: اچھا رانجن ہی آواز کہیں جو
7: साईं यो आवाज शेनीला गुल
0: शेनीला गुल जो अच्छा शेनीला शेनीला शेनीला न अन्य थोड़ी कोशिश कर जो साईं जी मेहरबानी लख थोड़ा वधिक गाली न थिंदी जो इन शो जो टॉपिक ही कोने इसना हाने काल ते के हेलो अस्सलाम वालेकुम
3: वालेकुम सलाम
0: जी केर साहब है किथा का
3: येदा फड़कारा का नदीम को सब वाला
0: नदीम ही आवाज के जो मारवी सिंधु साहब जो आवाज ताजी कोशिश ला मेहरबानी पर अदी मारवी जो ही आवाज कोने लख थोड़ा मिठवा ڈسنسی ہانی کال دے کر ہلو السلام علیکم ہلو السلام علیکم اچھا جی کال ڈراپ تھی ہوئی ہے ڈسنسی کال دے کر رہا ہے ہلو السلام علیکم
8: جی وعلیکم السلام سر مکیش بٹ کو بغیر آئے
0: بھی مکیش شاہ حالا
8: خیر سر یہ آواز آئے ماروی سندھو ہے
0: ماروی سندھو جو مکیش کوشش کرنا لائے تاں کہ محبتوں سلام دا پیش کے ہوں पर मारवी सिंधु जो आवाज कोने इत्फाक मारवी सिंधु साहब बुधंदी शो ढो खुश होंगी तो नालो बार बार वन पे थैंक यू खुशू जो आबाद जो हाने कॉल ते केर है ओके जी कॉल शायद ड्रॉप थी है हलो अस्सलाम वालेकुम जी केर साहब किथा का यूनिस चांडिया ही आवाज केंजो मिठा बा हाने बुद्धो गानू मारवी सिंधु छा चयो मारवी सिंधु अच्छा कोशिश करण ला यूनिस मेहरबानी तहां जो पर ये मारवी सिंधु साहिबा कोने ठीक है थैंक यू ओके जनाब हाने कॉल ते केरा मैं ब्रेक वठण चाहिया तो थकी पियो आया दिसो ता कॉल ते केरा आखरी कॉल अटेंड करे ब्रेक वठो हेलो अस्सलाम
9: वालेकुम
0: वालेकुम अस्सलाम वालेकुम अस्सलाम केर साहब है किथा का अच्छा अज का भी गाल कोन हलंदी चाचड़ साहब अज पहरी सवाल मु पुछो वो बुधायो ही आवाज के जो आ मिठा भा वो असानी टेक्निकल मजबूरी है वो टेक्निकल मजबूरी है माना इन जे लाए पाणे ते डिस्कस लाइव न कंदासी ता ऑफ एयर जदे मा वणा मूसा गलाई जो ता के बुधाइंदस बाकी हियर यो टेक्निकल असे स्टेशंस जी का होंदी न मजबूरी त उन ते मा बार बार ऑन एयर न थु बुधी सके गल तवा ही करियो जो मखे कॉल शो खापो करे वठियो ठीक आ थैंक यू चाचा साहब मेहरबानी इस्ता जी कॉल ते के रहलो अस्सलाम वालेकुम
10: वालेकुम
0: सलाम भाई साईं केर साहब
10: है किथा का बिलावल बलोच
0: बिलावल बलोच ही आवाज के जो
10: आ अंबर माइक जो आवाज है या दीपा कवल
0: है एकड़ो नालो वटो यो माने ब नाला वठण रांद में गिद्दी है
10: हां
0: ये धांधली है
10: ना
0: ना धुक्का नो नो नो नो ब धुक्का त थिंदा धुक्को एकड़ो
10: अच्छा
0: एकड़ो धुक्को
10: अंबर
0: में एक वाह वाह वाह वाह पर जवाब गलत है थैंक यू सर दिसना जी कॉल दे के रहे हेलो अस्सलाम वालेकुम अच्छा जी कॉल ड्रॉप थी वही है तो हाने साही खणो भला हां तब तवा जला ट्रैक प्ले कयूं था आई ट्रैक वरी जो एडू जबरदस्त है शैला गुल जो आवाज बुधरायूं पिया शैला गुल छाती चवे हन मौके ते जदे तवा जो कालू अचन थियो ता जो मोहब्बत अचन पियो बुधी वठो
11: एक गाल
0: एक गाल तो बुध मुंह मोड़े करे पोए मां एडो परे न तो रही सका छो तो इंदस नडड़े ब्रेक खां पो छो तो प्रोग्राम है जारी ओ सारी शॉर्ट ब्रेक खां पो वापस इंदो यूनिस बकारी कंटिन्यू गड रहंदासी ठीक है